की तरह मेरी शाम रात मेरी कायनात वो है मेरा छैया छैया चल छैया छैया छैया छैया चल छैया छैया छैया छैया चल छैया छैया छैया।